0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं नीतिका त्यागी। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी आज सुबह हरियाणा में जींद रेलवे स्टेशन से हाइड्रोजन से चलने वाली भारत की पहली रेलगाड़ी को झंडी दिखाकर रवाना करेंगे। दिल्ली सरकार ने इख्तिरा और खुद रोजगार को बढ़ावा देने की खातिर 400 करोड़ रुपए मालियत की स्टार्टअप और इनक्यूबेशन पॉलिसी को मंजूरी दे दी है। इम्तिहानात के निकाद से मुतालिक एजेंसी ने नीट यूजी 2026 के दोबारा कराए गए इम्तिहान के नतीजों का ऐलान कर दिया है। गुजरात एटीएस ने जैश ए मोहम्मद तंजीम के दहशतगर्द गिरोह की अपनी तहकीकात के सिलसिले में पाटन जिले से 5 अफराद को गिरफ्तार किया है। और मर्दों के क्रिकेट में दूसरे एक रोजा मैच में इंग्लैंड ने भारत को 4 विकेट से हराकर 3 मैचों की सीरीज में 1-1 से बराबरी हासिल कर ली है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी आज हरियाणा, चंडीगढ़ और पंजाब के दौरे पर जा रहे हैं। हरियाणा के अपने दौरे में वजीर आजम जींद रेलवे स्टेशन पर जींद और सोनीपत के दरमियान हाइड्रोजन से चलने वाली भारत की पहली रेलगाड़ी को झंडी दिखाकर रवाना करेंगे। जनाब मोदी जींद के एकलव्य स्टेडियम में तकरीबन 14,700 करोड़ रुपए मालियत के मुख्तलिफ तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और मुल्क के नाम वक्फ करेंगे। साथ ही वो इस मौके पर मौजूद लोगों से खिताब भी करेंगे। हाइड्रोजन से चलने वाली पहली ट्रेन का आगाज रेलवे के शोबे में माहौलियात के लिए साजगार और पायदार मोबिलिटी इख्तियार करने की सम्त एक अहम कदम है। अंदरूनी मुल्क वसाइल और टेक्नोलॉजी का इस्तेमाल करते हुए ये रेलगाड़ी बनाई गई है, जिससे जदीद तर्ज की रेलवे इंजीनियरिंग में भारत की बढ़ती हुई सलाहियत की अक्कासी होती है। इस तरह भारत उन चुनिंदा मुल्कों में शामिल हो गया है जहां हाइड्रोजन पर मबनी रेलगाड़ियां चलती हैं। इन मुल्कों में जर्मनी, जापान, चीन और अमरीका शामिल हैं। पेश है एक रिपोर्ट।
1: भारत ने इस तकनीक की आजमाइश करने वाले कई दीगर मुल्कों पीछे छोड़ते हुए मशहूरा प्रोजेक्ट के जरिए एक नया आलमी पैमाना तय किया है। जर्मनी और चीन जैसे मुल्कों में चलने वाली हाइड्रोजन ट्रेनों में आमतौर पर 2 या 3 रेल डिब्बे ही होते हैं, जबकि भारत ने 10 रेल डिब्बों वाली हाइड्रोजन रेलगाड़ी तैयार की है। इसका डिजाइन इस तरह बनाया गया है कि इसमें तकरीबन 2600 मुसाफिर सफर कर सकते हैं, जो आलमी सतह पर दीगर हाइड्रोजन ट्रेनों के मुकाबले सबसे ज्यादा गुंजाइश वाली रेलगाड़ी है। इस हाइड्रोजन ट्रेन में 3200 हॉर्स पावर का प्रोपल्शन निजाम नस्ब है। ये रेलगाड़ी हाइड्रोजन फ्यूल सेल तकनीक पर मबनी है, जो रेलगाड़ी को चलाने के लिए हाइड्रोजन को बिजली में तब्दील कर देती है। जीन से आनंद कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
0: वजीर आजम नरेंद्र मोदी चीन से चंडीगढ़ जाएंगे, जहां वो दोपहर 2:45 के आसपास 4,700 करोड़ रुपए से ज्यादा मालियत के मुख्तलिफ तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और इफ्तिताह करेंगे। जनाब मोदी इस मौके पर एक जलसे से खिताब भी करेंगे। वजीर आजम नरेंद्र मोदी आज दोपहर पंजाब के जालंधर का दौरा करेंगे, जहां वो 5,470 करोड़ रुपए से ज्यादा मालियत के रेल और सड़क बुनियादी ढांचे के प्रोजेक्टों का इफ्तिताह करेंगे और संग बुनियाद रखेंगे। इन प्रोजेक्टों का मकसद कनेक्टिविटी को मुस्तहकम करना, मुसाफिरों की सहूलत में इजाफा करना और खित्ते में इक्तिसादी तरक्की को रफ्तार देना है। मजीद तफसील हमारे नामा निगार से।
2: वजीर आजम जाती तौर पर जालंधर कैंट स्टेशन का इफ्तिताह करने के बाद 20 रियासतों के नए सिरे से तामीर किए गए 74 रेलवे स्टेशनों का वर्चुअल वसीले से इफ्तिताह करेंगे। इन स्टेशनों को दुनिया के सबसे बड़े तामीर नौ प्रोग्राम अमृत भारत स्टेशन स्कीम के तहत नए सिरे से तैयार किया गया है। वजीर आजम जालंधर कैंट रेलवे स्टेशन से संत रविदास एक्सप्रेस ट्रेन को भी झंडी दिखाकर रवाना करेंगे। यह हफ्ते में 3 दिन चलने वाली पहली बराह रास्त एसी ट्रेन होगी, जो भारत के 2 अहम तरीन रूहानी और सकाफती मकामात अमृतसर और वाराणसी को मरबूत करेगी। वजीर आजम 30.9 किलोमीटर तवील 4 लेन वाले दिल्ली अमृतसर कटरा ग्रीन फील्ड एक्सप्रेस वे समेत कौमी शाहराहों के प्रोजेक्टों का भी इफ्तिताह करेंगे। जालंधर से राजेश बाली की रिपोर्ट के साथ खबरनामे के लिए अर्जुमंद अली खान।
0: वजीर आजम नरेंद्र मोदी ने कहा है कि वो हरियाणा, चंडीगढ़ और पंजाब के लोगों से मिलने नीज ریلویز، حفظان صحت، ثقافت، کنیکٹیویٹی، تعلیم اور دیگر شعبوں سے وابستہ مختلف پروگراموں میں شامل ہونے کے منتظر ہیں۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ ان سبھی پروجیکٹوں سے لوگوں کی زندگی، خاص طور پر ملک کی یووا شکتی پر بہت مثبت اثر پڑے گا۔ مرکزی وزیر داخلہ امیت شاہ آج سے مغربی بنگال کے 3 روزہ دورے پر رہیں گے۔ ذرائع نے کہا ہے کہ اپنے دورے کے دوران وہ سرحدی سیکیورٹی، حکمرانی، امن و قانون اور ترقی پر مرکوز پروگراموں میں شرکت کریں گے۔ کل جناب شاہ 18ویں بٹالین سرحدی اگلی چوکی پر بی ایس ایف کے اہلکاروں سے بات چیت کریں گے۔ وہ بی ایس ایف سے وابستہ مختلف ترقیاتی پروجیکٹوں کا افتتاح کریں گے اور سنگ بنیاد رکھیں گے۔ دوپہر میں وہ مغربی بنگال میں سرحد سے متعلق معاملات پر ایک میٹنگ کی صدارت کریں گے۔ ذرائع نے مزید کہا ہے کہ وزیر داخلہ ریاست میں 3 نئے فوجداری قوانین کے نفاذ کا بھی جائزہ لیں گے۔ دلی حکومت نے 400 کروڑ روپے سے زیادہ کے فنڈز کے ساتھ اسٹارٹ اپ اور انکیوبیشن پالیسی کو منظوری دے دی ہے، جس کے تحت 5 برس تک اختراع اور خود روزگار کے لیے رقم استعمال کی جائے گی۔ دلی کی وزیر اعلی ریکھا گپتا نے کہا کہ یہ پالیسی 11 ریاستی یونیورسٹیوں، 13 حکومت کے امداد یافتہ کالجوں، آئی ٹی آئی اور حکومت کے پالی ٹیکنک اداروں کا احاطہ کرے گی۔ دلی حکومت کے اسکولوں کے طلباء ان اداروں میں پالیسی کے فوائد حاصل کر سکتے ہیں۔ دلی کی وزیر اعلی کے دفتر نے ایک بیان میں کہا ہے کہ کامیاب طلباء کو مالی مدد فراہم کی جائے گی۔ ریاستی انکیوبیشن پالیسی نگرانی کمیٹی پر مبنی ایک پینل تشکیل دیا جائے گا جو پالیسی کے نفاذ پر نظر رکھے گا۔ وزیر اعظم نریندر مودی نے قطر کے امیر شیخ تمیم بن حمد السانی سے بات کی اور ان کے والد امیر شیخ حمد بن خلیفہ السانی کے انتقال پر اپنی تعزیت کا اظہار کیا۔ سوشل میڈیا کی ایک پوسٹ میں جناب مودی نے کہا کہ امیر قطر کے والد کی میراث ایک ایسے وقت میں جبکہ وہ اپنی کلیدی شراکت داری کو مزید مستحکم کر رہے ہیں دونوں ممالک کی رہنمائی جاری رکھے گی۔ انہوں نے بھارت کے لیے ان کی گہری انسیت، قطر میں بھارتی برادری کے لیے گرم جوشی اور بھارت قطر تعلقات کے لیے ان کے عزم کو یاد کیا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ امتحانات کے انعقاد سے متعلق ایجنسی نے نیٹ یو جی 2026 کے دوبارہ کرائے گئے امتحان کے نتیجوں کا اعلان کر دیا ہے۔ 11 لاکھ سے زیادہ امیدواروں نے انڈر گریجویٹ میڈیکل، ڈینٹل، آیوش اور متعلقہ پروگراموں میں داخلے کے لیے کوالیفائی کیا ہے۔ سبھی امیدواروں کے اسکور کارڈ این ٹی اے کی ویب سائٹ neet.nta.nic.in پر دستیاب ہیں۔ این ٹی اے نے کہا ہے کہ نتیجوں کا اعلان بروقت کر دیا گیا ہے تاکہ میڈیکل داخلے اور کاؤنسلنگ کے پروگرام متاثر نہ ہوں۔ بھارت میں 551 شہروں اور بیرون ملک 14 شہروں میں 5,440 مراکز پر کرائے گئے دوبارہ امتحان میں مجموعی طور پر تقریباً 20 لاکھ امیدوار بیٹھے تھے۔ گجرات کے دہشت گردی مخالف دستے اے ٹی ایس نے پاکستان میں قائم جیش محمد تنظیم کے دہشت گرد گروہ کی اپنی تحقیقات کے سلسلے میں پاٹن ضلع سے 5 افراد کو گرفتار کیا ہے۔ ان کے نام بلال عابد بھائی شیرا، محمد ایوب کڑی والا، محمد پالن پوری عرف خلیل ایوب سنسارا، شفیہ رئیس مختی اور محمد حسن کردیا بتائے گئے ہیں۔ ان افراد کو پاٹن ضلع کے سدھپور تعلقہ میں کھڈیال گاؤں سے پکڑا گیا۔ اس مہینے کے شروع میں جیش محمد کے 8 مبینہ کارندوں سے پوچھ تاچھ کے دوران ان 5 ملزموں کے نام سامنے آئے تھے۔ ان 5 کو مہسیانہ ضلع میں جوڈیشل میجسٹریٹ آر ایم بھاٹیا کے سامنے پیش کیا گیا اور 24 جولائی تک اے ٹی ایس کی تحویل میں بھیج دیا گیا۔ سرکاری وکیل پی آر دنتانی نے عدالت کو بتایا کہ ان میں سے ایک ملزم نے ٹائم بوم بنانے کی کوشش کی تھی اور بم بنانے کے کام آنے والا سامان اور جیش محمد کا لٹریچر ابھی برآمد نہیں کیا گیا ہے، اسی لیے حراست میں لے کر ملزموں سے پوچھ تاچھ کرنے کی ضرورت ہے۔ گوا حکومت نے کسینوں سے متعلق ضابطوں میں سختی کرتے ہوئے 21 برس سے کم عمر کے لوگوں کی کسینوں میں داخلے پر پابندی عائد کر دی ہے۔ محکمہ داخلہ نے اس نئی پابندی کے نفاذ کے